समय दिउँसोको 2:30 भइरहेछ। अब श्रोतालाई सुनाइरहेछौ लोक तथा आधुनिक गीत। प्रथम सुनोस् हिरा वाइवाको आवाजमा लोकगीत।

नमस्कार, यो आकाशवाणी हो। दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहले आज पश्चिम बङ्गाल दिवसको अवसरमा राज्यवासीलाई शुभकामना व्यक्त गर्नुभएका छन्। राष्ट्रपति द्रौपदी मुर्मू अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भोलि मध्यप्रदेशको जबलपुरमा आयोजना हुने कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ। गृह तथा सहकारी मन्त्री अमित शाहले आज कोल्हापुरमा 14,450 करोड रुपियाँ भन्दा बढी लागतको श्री अम्बाबाई मन्दिर विकास परियोजनाको उद्घाटन गर्नुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्नुहुँदै उहाँलाई एक बलियो अनि प्रभावशाली नेता भन्नुभएको छ अनि केन्द्र सरकारले 16 फिक्स्ड डोज कम्बिनेसन औषधिहरूको उत्पादन, बिक्री अनि वितरणमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहले आज पश्चिम बङ्गाल दिवसको अवसरमा राज्यवासीलाई शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति द्रौपदी मुर्मूले सामाजिक सञ्जालमा आफ्नो सन्देशमा भन्नुभयो, यो दिन भारतको अभिन्न अङ्ग रहने पश्चिम बङ्गालको संकल्प अनि आकांक्षाको प्रतीक हो। राष्ट्रपतिले साहित्य, संगीत, कला, विज्ञान, शिक्षा अनि सामाजिक सुधारको क्षेत्रमा पश्चिम बङ्गालको योगदानको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो, यो वर्ष डाक्टर श्यामा प्रसाद मुखर्जीको 125 जन्म जयन्ती पनि हो, जसको योगदानलाई सधैँ याद गरिनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णनले सामाजिक सञ्जालको मार्ग प्रशस्त गरेको बताउनुभयो। उहाँले भन्नुभयो, पश्चिम बङ्गालले देशको सांस्कृतिक अनि राष्ट्रिय परिदृश्यमा महत्वपूर्ण स्थान ओगटेको छ। श्री राधाकृष्णनले स्वतन्त्रता आन्दोलन, शिक्षा, विज्ञान, साहित्य, संगीत

0: सिनेमा अनि सार्वजनिक जीवनमा राज्यको योगदानले राष्ट्रको सोचमा गहिरो प्रभाव पारेको बताउनुभयो प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालको एक पोस्टमा पश्चिम बंगालले साहित्य संगीत कला आध्यात्मिकता विज्ञान व्यापार वाणिज्य अनि सामाजिक सुधारको माध्यमबाट देशको इतिहासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो राज्यको इतिहासमा यो दिनको विशेष महत्व रहेको उहाँले बताउनुभयो यसै दिन पश्चिम बंगाल भारतको अभिन्न अंग रहने कुरो पुष्टि भएको थियो प्रधानमन्त्रीले यस दिशामा डाक्टर श्यामा प्रसाद मुखर्जीको अमूल्य भूमिकाको पनि उल्लेख गर्नुभयो उहाँले भन्नुभयो केन्द्र सरकारले राज्यका जनताको सपना अनि आकांक्षा पूरा गर्न पश्चिम बंगाल सरकारसँग नजिकबाट काम गर्नेछ उहाँले राज्यको प्रगति र समृद्धिको कामना समेत गर्नुभयो यसैबीच गृहमन्त्री अमित शाहले सामाजिक सञ्जालको एउटा पोस्टमा पश्चिम बंगालले राष्ट्र निर्माणमा ऐतिहासिक भूमिका खेलेको र राज्यले सांस्कृतिक आध्यात्मिकता शिक्षा विज्ञान र सामाजिक सुधार जस्ता क्षेत्रहरूमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो भोलि अन्तर्राष्ट्रिय योग दिवस विश्वभरि मनाइँदैछ यस वर्ष 12 अन्तर्राष्ट्रिय योग दिवसको विषयवस्तु स्वास्थ्य आयुका लागि योग रहेको छ यो विषयवस्तुले हरेक उमेरमा योगको महत्वलाई प्रकाश पार्छ अन्तर्राष्ट्रिय योग दिवस मनाउन संस्कृति मन्त्रालयले देशभरिका 100 स्थानहरूमा विशेष कार्यक्रमहरू आयोजना गर्दैछ जसले भारतको समृद्ध सम्पदा र योग परम्पराहरू प्रदर्शन गर्दछ राष्ट्रपति द्रौपदी मुर्मू अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भोलि मध्यप्रदेशको जबलपुरमा आयोजना हुने कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ कार्यक्रम बिहान 7:30 सदर क्षेत्रको ग्यारिसन मैदानमा शुरू हुनेछ राष्ट्रपति आज साँझ जबलपुर पुग्नुहुनेछ उहाँलाई राज्यपाल मंगुभाइ पटेलले विमानस्थलमा स्वागत गर्नुहुनेछ योग कार्यक्रमपछि राष्ट्रपति मुर्मू रानी दुर्गावती विश्वविद्यालयको 36 दीक्षान्त समारोहमा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ समारोहमा राज्यपाल मंगुभाइ पटेल पनि उपस्थित हुनुहुनेछ त्यसपछि राष्ट्रपतिले कुनो राष्ट्रिय निकुञ्जका क्षेत्रीय जनजातीय समुदाय चितुवा हेरचाह गर्ने कामदार र निकुञ्जका कर्मचारीहरूसँग भेट गर्नुहुनेछ राष्ट्रपतिको भ्रमणका क्रममा सम्बन्धित क्षेत्रका 15 किलोमिटरको दायराभित्र ड्रोनको गतिविधिमा रोक लगाइनेछ प्रधानमन्त्री नरेन्द्र मोदीले आज ओडिसाको मयूरभञ्ज जिल्लामा रहेको राष्ट्रपति द्रौपदी मुर्मूको पुर्ख्यौली गाउँ पहाडपुरको भ्रमण गर्नुभयो राष्ट्रपति मुर्मू आफ्नो 68 जन्मदिन मनाउन गाउँमा हुनुहुन्छ प्रधानमन्त्रीलाई ओडिसाका राज्यपाल डाक्टर हरिबाबु कम्भनपति र मुख्यमन्त्री मोहन चरण माझीले स्वागत गर्नुभयो राष्ट्रपति मुर्मूसँगै प्रधानमन्त्रीले सन्थाली जहेरा गोसाणी पीठ र हो जहेरा जस्ता पवित्र स्थलहरूमा पूजा गर्नुभयो उहाँले गाउँको सिप विकास केन्द्र र पहाडपुर स्कूलको पनि भ्रमण गर्नुभयो र सिप विकास केन्द्रका विद्यार्थीहरूसँग अन्तर्क्रिया समेत गर्नुभयो गृह तथा सहकारी मन्त्री अमित शाहले आज कोल्हापुरमा 14,450 करोड रुपियाँ भन्दा बढी लागतको श्री अम्बाबाई मन्दिर विकास परियोजनाको उद्घाटन गर्नुभयो यस अवसरमा बोल्नुहुँदै श्री शाहले ऐतिहासिक सहर करवीरमा अवस्थित श्री मन्दिर देशभरिका भक्तहरूको आस्थाको प्रमुख केन्द्र भएको बताउनुभयो उहाँले भन्नुभयो यो परियोजनाले मन्दिर परिसरभित्र आधुनिक सुविधाहरू विकास गर्नेछ यो परियोजनाले श्री अम्बाबाई मन्दिरको ऐतिहासिक सांस्कृतिक अनि आध्यात्मिक सम्पदाको पनि संरक्षण गर्नेछ
1: मोदी जी प्रधानमन्त्री बने और अयोध्या में भव्य राम मंदिर आज अपनी भगवी ध्वजा के साथ खड़ा हो काशी विश्वनाथ कॉरिडोर जो औरंगजेब

0: कॉरिडोर बन रहा है और अब अंबाबाई का कॉरिडोर बनाने का काम भी शुरू हो गया।
1: यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्नुहुँदै उहाँलाई एक बलियो र प्रभावशाली नेता भन्नुभएको छ। उहाँले भन्नुभयो, श्री मोदी चिनिया राष्ट्रपति सी जिनपिङसँगै विश्वका सबैभन्दा प्रभावशाली नेताहरूमध्ये एक हुन्। एक अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले भन्नुभयो, भारतले विगत 12 वर्षमा श्री मोदीको

0: स्लोवाक रिपब्लिक में अंतर्राष्ट्रीय योग दिवस के लिए भारतीय दूतावास का मुख्य कार्यक्रम ब्रातिस्लावा शहर में आयोजित किया जाएगा। दूतावास मशहूर ब्रातिस्लावा कैसल में भी एक योग कार्यक्रम आयोजित करेगा। स्लोवाकिया में भारत की राजदूत अपूर्वा श्रीवास्तव ने बताया कि दूतावास परिसर में हर दिन 2 योग कक्षाएं आयोजित की जा रही हैं और अब पूरे स्लोवाकिया में सैकड़ों योग प्रशिक्षण केंद्र संचालित हैं। प्रधानमंत्री नरेंद्र मोदी की हाल ही में हुई स्लोवाकिया यात्रा के दौरान आयुष मंत्रालय द्वारा हस्ताक्षरित समझौता ज्ञापन से स्लोवाकिया में योग को और मजबूत करने के रास्ते खुलने की उम्मीद है। स्मृति एस पल्लुरुथी की रिपोर्ट के साथ समाचार कक्ष से मैं मुकेश कुमार बल।
1: केन्द्र सरकारले 16 फिक्स्ड डोज कम्बिनेशन औषधिहरूको उत्पादन बिक्री अनि वितरणमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएको छ। सर्वोच्च अदालतद्वारा निर्देशित विज्ञ समितिको समीक्षापछि यो निर्णय गरिएको हो। समितिले यी संयोजनहरूको पर्याप्त चिकित्सा औचित्य नभएको र तिनीहरूको प्रयोगले स्वास्थ्य जोखिम निम्त्याउन सक्ने पत्ता लगाएको छ। प्रतिबन्धित औषधिहरूमा छाला रोग, दुखाइ कम गर्ने, आक्षेप लगाउने औषधिहरू र केही एन्टिबायोटिकहरू समावेश छन्। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो कदम सुरक्षित प्रभावकारी अनि वैज्ञानिक रूपमा प्रमाणित औषधिहरूको मात्र उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले गरिएको बताएको छ। मन्त्रालयले राज्य औषधि नियामकहरू र सम्बन्धित एजेन्सीहरूलाई यो प्रतिबन्ध कडाईका साथ लागू गर्ने निर्देशन दिएको छ। राष्ट्रिय परीक्षा एजेन्सीले भोलि हुने निट युजी 2026 पुनर्परीक्षाको तयारीका लागि आज देशभरि मक ड्रिल गर्दैछ। बिहान 9 सुरु भएको यो अभ्यास दिनभरि जारी रहनेछ। यस अभ्यासमा सहज सञ्चालन सुनिश्चित गर्नु हो। एजेन्सीका अनुसार निट युजी पुनर्परीक्षा भारतका 551 सहरहरू र विदेशका 14 सहरहरूमा सञ्चालन गरिनेछ। यसमा 22,79,000 भन्दा बढी उम्मेद्वारहरूले भाग लिनेछन्। परीक्षाको लागि सिसिटिभी निगरानी, आधार आधारित बायोमेट्रिक प्रमाणीकरण र परीक्षा सामग्रीको सुरक्षित परिवहन सहित विशेष सुरक्षा व्यवस्था गरिएको छ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहले आज पश्चिम बङ्गाल दिवसको अवसरमा राज्यवासीलाई शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति द्रौपदी मुर्मू अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भोलि मध्यप्रदेशको जबलपुरमा आयोजना हुने कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ। गृह तथा सहकारी मन्त्री अमित शाहले आज कोल्हापुरमा 14,450 करोड रुपियाँ भन्दा बढी लागतको श्री अम्बाबाई मन्दिर विकास योजनाको उद्घाटन गर्नुभयो अनि केन्द्र सरकारले 16 फिक्स्ड डोज कम्बिनेसन औषधिहरूको उत्पादन बिक्री र वितरणमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

अब प्रस्तुत छ समसामयिक समीक्षा अनुवादक तथा वाचक देवेन थापा विषय विवाटेक शिखर सम्मेलनमा प्रधानमन्त्रीको सहभागिता आलेख बाह्य सेवा डेस्क एनएसडी आकाशवाणी प्रधानमन्त्री नरेन्द्र मोदी 18 जुन 2026 इभिएनमा जी सेभेन शिखर सम्मेलनमा भाग लिएपछि थप द्विपक्षीय बैठकहरूको लागि पेरिस जानुभयो श्री मोदीले युरोपको सबैभन्दा ठूलो प्रविधि र स्टार्टअप कार्यक्रम विवाटेक शिखर सम्मेलनमा भाग लिनुभयो प्रधानमन्त्री मोदीले पेरिसमा भारतीय समुदायका सदस्यहरूलाई पनि सम्बोधन गर्नुभयो फ्रान्सको राजधानी पुगेपछि प्रधानमन्त्री मोदीलाई भारतीय डायस्पोराका सदस्यहरूले उत्साहपूर्णको साथ न्यानो स्वागत गर्नुभयो सामाजिक सञ्जालमा पोस्ट गरिएको एक सामाजिक सञ्जालमा प्रधानमन्त्री मोदीले भारत र फ्रान्सलाई नजिक ल्याउन भारतीय डायस्पोराको न्यानो स्वागत र उनीहरूको प्रयासको प्रशंसा गर्नुभयो उहाँले भन्नुभयो भारत फ्रान्स साझेदारी विश्वको प्रगतिको लागि महत्वपूर्ण छ प्रधानमन्त्री मोदीले फ्रान्सका राष्ट्रपति श्री इमान्युएल मैक्रोसँग पेरिसमा विवाटेक 2026 भाग लिनुभयो टेक उद्यमीहरू स्टार्टअपहरू लगानीकर्ताहरू र व्यापारिक नेताहरूको भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मोदीले मानव केन्द्रित एआई र फ्रन्टियर टेक्नोलोजीहरूको लागि भारतको दृष्टिकोण र उदयमान प्रविधिहरूमा भारत फ्रान्स सहयोगको बढ्दो विस्तारलाई प्रकाश पार्नुभयो उहाँले भन्नुभयो प्रविधिले भारतमा परिवर्तनकारी परिवर्तनहरू ल्याएको छ डिजिटल भुक्तानी एआईले कृषि प्रगतिलाई सक्षम बनायो र अत्याधुनिक अन्तरिक्ष अनुप्रयोगहरू सामेल छन् मुख्य भाषणपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति म्याक्रोले उद्योग स्वास्थ्य सेवा स्थिरता र गतिशीलताका लागि अग्रणी प्रविधि र व्यावहारिक समाधानहरू प्रदर्शन गर्ने भारतीय स्टार्टअप र नवप्रवर्धनकर्ताहरूसँग कुराकानी गर्नुभयो विवाटेक 2026 भारत एआई कन्ट्री पार्टनर थियो यो विवाटेकमा भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो उपस्थिति थियो जसले आर्टिफिसियल इन्टेलिजेन्स डिजिटल सार्वजनिक पूर्वाधार स्वास्थ्य प्रविधि स्वच्छ प्रविधि गतिशीलता उन्नत कम्प्युटिङ आदिमा यसको इनोभेसन इकोसिस्टमलाई प्रदर्शन गर्यो कार्यक्रममा 80 बढी भारतीय डिपटेक कम्पनीहरू र स्टार्टअपहरूले भाग लिएका थिए विवाटेकमा प्रधानमन्त्री मोदीको सहभागिताले भारतीय र फ्रान्सको प्रविधि इकोसिस्टमको बीचको साझेदारीलाई अझ गहिरो बनाउनेछ वर्षदेखि विवाटेकसँग भारतको बढ्दो संलग्नता रहेको छ प्रधानमन्त्री मोदीले 2021 विवाटेकमा

0: मुख्य भाषण दिनुभएको थियो। यस वर्षको सहभागिता महत्वपूर्ण छ किनकि दुई देशहरूले 2026 भारत फ्रान्स नौ प्रबन्धन वर्षको रूपमा मनाइरहेका छन्। प्रधानमन्त्रीले भन्नुभयो, अन्तरिक्ष प्रविधिदेखि आणविक ऊर्जासम्म भारतले मानव क्षमताको सीमा विस्तार गरिरहेको छ। चन्द्रमाको दक्षिणी ध्रुव नजिक अवतरण गर्ने भारत पहिलो देश बनेको छ। हालसालै भारतको प्रोटोटाइप फास्ट ब्रिडर रिएक्टरले क्रिटिलिटी हासिल गरेको छ। यसले हामीलाई हाम्रो विशाल थोरियम भण्डारको प्रयोग सहित हाम्रो तीन चरण आणविक ऊर्जा दृष्टिकोणलाई साकार गर्न नजिक ल्याएको छ। 2,00,000 भन्दा बढी स्टार्टअप को साथ भारत विश्वको सबैभन्दा जीवन्त स्टार्टअप इकोसिस्टम मध्ये एक हो। उहाँले भिभाटेकका सबै आगन्तुकहरूलाई भारतीय पवेलियन भ्रमण गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्रीले भारतीय पवेलियनमा भारतको अपार ऊर्जाहरूको अनुभूति रहेको उल्लेख गर्नुभयो। चाहे त्यो विश्वको पहिलो सिंगल पीस 3D प्रिन्टेड रकेट इन्जिन होस्, उन्नत जेनेटिक इन्जिनियरिङ थेरापी AI समाधानहरू जसले क्यान्सर र अन्य गम्भीर रोगहरू पत्ता लगाउँछ, वा साइबर र नेटवर्क सुरक्षा सुधार गर्दछ, स्वायत्त रोबोट, स्मार्ट सहरहरू र गतिशीलता समाधानहरू, भारतले आफ्नो क्षमता प्रमाणित गरेको छ भनी प्रधानमन्त्रीले थप टिप्पणी गर्नुभयो। प्रधानमन्त्रीले फ्रान्समा विभिन्न क्षेत्रहरूमा भारतीय समुदायको महत्वपूर्ण योगदानको बारेमा प्रकाश पार्नुभयो। उहाँले भारतीय नवीनता र विचारहरूलाई वैश्विक बजारहरूसँग जोड्न र भारत फ्रान्स विशेष वैश्विक रणनीतिक साझेदारीलाई अगाडि बढाउन उनीहरूको महत्वपूर्ण भूमिकालाई स्वीकार गर्नुभयो। उहाँले उल्लेख गर्नुभयो, भारत र फ्रान्स बीचको जनसम्बन्ध विस्तार भएको छ र धेरै भारतीय विद्यार्थीहरू, पेसेवरहरू र पर्यटकहरूले फ्रान्सलाई आफ्नो गन्तव्य बनाएका छन्। उहाँले मानिसहरूको आवागमनलाई सहज बनाउन चालेका कदमहरूको प्रशंसा गर्नुभयो। फ्रान्समा UPI को विस्तार गर्ने बारेमा बोल्नुहुँदै उहाँले भन्नुभयो, यसले दुई देश बीच पर्यटन प्रवाहलाई बढावा दिनेछ। श्री मोदीले भारतमा भइरहेको परिवर्तनकारी परिवर्तनहरू, समावेशी विकास र महिला नेतृत्व विकासदेखि मानव केन्द्रित AI र फ्रन्टियर टेक्नोलोजीको क्षेत्रमा प्रगतिको बारेमा कुरा गर्नुभयो।
1: अहिले सुन्दै हुनुहुन्थ्यो सामूहिक समीक्षा।

0: मुख्य समाचार। आज राज्यभरि नै पश्चिम बंगाल दिवस धूमधामसित मनाइँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज 18,880 करोड रुपियाँको पीएम किसान योजनाको 23 किस्ता जारी गर्नुभएको छ। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भोलि मुख्य कार्यक्रम कोलकाताको ऐतिहासिक रेड रोडमा आयोजित गरिनेछ। बालासन नदीको जलस्तर घटेपछि दुधे पुलको मर्मत कार्य सुरु गरिएको छ अनि गोर्खा जनमुक्ति मोर्चाले आज मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई पत्र लेख्दै गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन सभालाई तुरन्तै विघटन गर्न आग्रह गरेको छ। अब समाचार विस्तारमा। आज राज्यभरि नै पश्चिम बङ्गाल दिवस धुमधामसित मनाइँदैछ। 20 जुन पश्चिम बङ्गाल तथा भारतको इतिहासमा एक ऐतिहासिक महत्वको दिन हो। त्यस समयको बङ्गाल विधानसभाले 20 जुन 1947 पाकिस्तानमा विलयको प्रस्तावलाई रद्द गरेर पश्चिम बङ्गालको भूभाग भारतको अभिन्न अङ्ग बनिरहने आशयलाई स्वीकृति प्रदान गरेको थियो।
1: राज्यभरि पश्चिम बङ्गाल दिवस आज हर्ष उल्लासको साथ पालन गरियो। राज्यका सबै सरकारी तथा केही निजी विद्यालय र कार्यालयहरूमा विशेष कार्यक्रमहरू आयोजित गरियो। दार्जिलिङ र कालिम्पोङ जिल्लाका पहाडी क्षेत्रहरूमा रहेका सरकारी विद्यालयहरूमा विशेष सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको थियो। यी कार्यक्रमहरूले पश्चिम बङ्गालको गौरवशाली र समृद्ध इतिहास, सम्पदा र संस्कृतिलाई प्रदर्शन गरेको थियो। राज्यभरिका विद्यालयहरूबाट यस्तै कार्यक्रमहरू भएको समाचारहरू प्राप्त भएका छन्। राज्यभरिका सबै जिल्ला र विभागीय प्रशासनका विभिन्न कार्यालयहरूमा पश्चिम बङ्ग दिवस मनाइयो। मुख्य समारोह हुगली जिल्लाको तारकेश्वरमा आयोजित गरिएको थियो, जहाँ प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं उपस्थित हुनुहुन्थ्यो। प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यका जनतालाई हार्दिक शुभकामना व्यक्त गर्दै भारत निर्माणमा पश्चिम बङ्गालको ऐतिहासिक र सांस्कृतिक भूमिकामाथि प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, पश्चिम बङ्गालले साहित्य, सङ्गीत, कला, आध्यात्मिकता, विज्ञान, व्यापार, वाणिज्य र सामाजिक सुधार लगायत विभिन्न क्षेत्रहरूमा उल्लेखनीय योगदान दिएर देशको राष्ट्रिय चेतनालाई समृद्ध बनाएको छ। आफ्नो सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ, पश्चिम बङ्गाल दिवस केवल राज्यको गौरवशाली इतिहासको उत्सव मात्र होइन, तर भारतको पहिचानलाई बलियो बनाउने मूल्य मान्यता र योगदानहरूलाई सम्झना गर्ने अवसर प्रदान गर्दछ। उहाँले भन्नुभयो, बङ्गालको सांस्कृतिक सम्पदा र बौद्धिक परम्पराले देशको नयाँ दिशालाई आकार दिन महत्त्वपूर्ण भूमिका खेलेको छ। पश्चिम बङ्गालको स्थापना 20 जुन 1947 भएको थियो। लर्ड माउन्ट बेटनको निर्देशनमा बङ्गाललाई पाकिस्तानमा विलय गर्न बङ्गाल विधानसभामा प्रस्ताव पेश गरिएको थियो। बङ्गाल केसरी श्यामाप्रसाद मुखर्जीको अथक प्रयासले गर्दा यो प्रस्ताव 90 तुलना 126 मतले पराजित भयो। बङ्गाल विभाजन भयो। हिन्दूहरूको लागि पश्चिम बङ्गाल र मुस्लिमहरूको लागि पूर्वी बङ्गाल अर्थात् पूर्वी पाकिस्तान 15 अगस्त 1947 अस्तित्वमा आयो। यसैले पश्चिम बङ्ग दिवस भारतको इतिहास र पश्चिम बङ्गालको निम्ति अत्यन्त महत्त्वपूर्ण दिवस हो। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति सिपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी तथा गृहमन्त्री अमित शाहले पश्चिम बङ्गाल दिवसको अवसरमा राज्यवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत शुभकामना दिनुहुँदै राष्ट्रपति मुर्मूले साहित्य, सङ्गीत, कला, विज्ञान, शिक्षा अनि सामाजिक सुधारको क्षेत्रमा पश्चिम बङ्गालको योगदानको प्रशंसा गर्नुभयो। यसै गरी श्री राधाकृष्णनले आफ्नो सन्देशमा पश्चिम बङ्गालले देशको सांस्कृतिक अनि राष्ट्रिय परिदृश्यमा महत्त्वपूर्ण स्थान ओगटेको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै सरकार पश्चिम बङ्गाल सरकारसँग मिलेर राज्यका जनताको सपना र आकांक्षा पूरा गर्ने बताउनुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले बङ्गाल दिवसको अवसरमा राज्यका जनतालाई शुभकामना दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री अधिकारीले 20 जुनलाई पश्चिम बङ्गालको इतिहासमा एउटा महत्त्वपूर्ण दिनको रूपमा वर्णन गर्नुभयो, जसले बङ्गाली जनताको भविष्यलाई आकार दियो। उहाँले भन्नुभयो, डाक्टर श्यामाप्रसाद मुखर्जीको आदर्शबाट प्रेरित सरकारले औपचारिक रूपमा पश्चिम बङ्गाल दिवस मनाउँदैछ। उहाँले आरोप लगाउनुभयो कि विगतका सरकारहरूले आफ्नो राजनैतिक स्वार्थ र तुष्टिकरणको राजनीतिका कारण यस दिनको महत्त्वलाई दबाउन खोजेका थिए। यो समाचार

0: आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज हुगली जिल्लाको तारकेश्वरमा पश्चिम बङ्ग दिवस समारोहमा भाग लिनुभयो। उहाँले 18,880 करोड रुपियाँको प्रधानमन्त्री किसान योजनाको 2300 किस्ता पनि जारी गर्नुभयो, जसले देशभरिका 9,44,00,000 भन्दा बढी किसानहरूलाई लाभान्वित गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पश्चिम बङ्गालको तारकेश्वरमा किसानहरूका खातामा पीएम किसान योजना बमोजिम 2,000 रुपियाँ DBTद्वारा स्थानान्तरित गर्नुभयो। यस अवसरमा उहाँले राज्यको नयाँ भाजपा सरकारको विकास कार्यहरूको सराहना समेत गर्नुभयो। उहाँले इतिहासको उल्लेख गर्दै भन्नुभयो, कङ्ग्रेसले बङ्गाललाई पाकिस्तानमा मिलाउने साजिस रच्नेहरूमा अघि घुँडा टेकिदिएको थियो बनी आरोप लगाउनुभयो, तर डाक्टर श्यामा प्रसाद मुखर्जीले सो षड्यन्त्रहरूलाई विफल पारिदिनुभयो। पीएम मोदीले भन्नुभयो, बङ्गाल अब साङ्लीहरूबाट मुक्त भएको छ। पश्चिम बङ्गालमा पहिलोपल्ट भाजपा सरकार बनेकोमा प्रसन्नता व्यक्त गर्नुभयो। उहाँले भोलि कोलकाताको रेड रोडमा आयोजित मुख्य अन्तर्राष्ट्रिय योग दिवस समारोहमा उपस्थिति दिनुहुनेछ। आज 2 दिने भ्रमणमा कोलकाता आउनुभएको हो। अन्तर्राष्ट्रिय योग दिवस भोलि विश्वभरि नै मनाइँदैछ। 12 अन्तर्राष्ट्रिय योग दिवसको विषय रहेको छ, बढ्दो उमेरको प्रभावलाई रोक्नको लागि योग। यस विषयले उमेर बढ्नको साथै स्वास्थ्य सक्रिय अनि सम्मानित जीवन जिउनको लागि योगको आजीवन अभ्यास गर्ने महत्वलाई जोड दिँदछ। अन्तर्राष्ट्रिय योग दिवसको मुख्य कार्यक्रम कोलकातामा ऐतिहासिक रेड रोडमा आयोजित गरिनेछ, जसमा प्रधानमन्त्री नरेन्द्र मोदीले कार्यक्रममा सामान्य योग अभ्यास अवधि राष्ट्रको नेतृत्व गर्नुहुनेछ। बालासन नदीको जलस्तर घटेपछि दुधे पुलको मर्मती कार्य सुरु गरिएको छ। लोक निर्माण विभाग PWDले द्रुत गतिमा मर्मत कार्य गरिरहेको छ। उल्लेखनीय छ, गत बिहिबार राति भएको अविरल वर्षाको कारणले बालासन नदीको पानी बढेर माथि पुगेको थियो, जसले गर्दा दुधे क्षेत्रको स्थिति अस्थिर भएको थियो। नदीको जलस्तर बढेर दुधेमा बनिएको ह्युम पाइपको अस्थायी पुललाई पनि बगाएको थियो। फलस्वरूप सिलगढी मिरिक बीच सम्पर्क विच्छिन्न भएको थियो। अहिले पानी रोकिएपछि स्थितिमा सुधार भइरहेको छ। नदीको जलस्तर घटनासाथ आजदेखि लोक निर्माण विभागले द्रुत गतिमा पुलको मर्मत कार्य सुरु गरेको छ। नदीको प्रवाहलाई सामान्य बनाइराख्न JCB मसिनहरूको सहयोगले पुल वरिपरि थुप्रिएका बालुवालाई हटाइँदैछ। यसै बालुवालाई प्रयोग गरी क्षतिग्रस्त अस्थायी पुललाई पुनः बनाइँदैछ। स्थानीय प्रशासनको भनाइअनुसार यदि मौसम अनुकूल रहे आगामी 3 दिनभित्रमा यो कार्य पूरा हुनेछ अनि सिलगढी मिरिक बीच यातायात पुनः सुरु हुन सक्नेछ। गोर्खा जनमुक्ति मोर्चाले आज मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई पत्र लेख्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभालाई तुरन्तै विघटन गर्न र संवैधानिक व्यवस्थाको तुरन्तै कार्यान्वयन गर्न आग्रह गरेको छ। पार्टी प्रवक्ता विनिता रोकाले बताएअनुसार पश्चिम बङ्गाल विधानसभा चुनावपछिको राजनैतिक घटनाक्रम अनि GTA प्रमुख कार्यकारी, उपप्रमुख कार्यकारी र धेरै कार्यकारी सदस्यहरूको राजीनामालाई ध्यानमा राख्दै GTA सभालाई ढिल्याई नगरी विघटन गरिनुपर्ने बताउनु भएको छ। उहाँले भन्नुभयो, यदि गोर्खाल्याण्डको छुट्टै राज्य सम्भव छैन भने केन्द्रले वैकल्पिक संवैधानिक समाधानको रूपमा यस क्षेत्रलाई केन्द्र शासित प्रदेशको दर्जा दिने विचार गर्नुपर्छ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीद्वारा घोषणा गरिएको प्रत्येक शहीद परिवारलाई 5,00,000 रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउने तथा परिवारका एक सदस्यलाई सरकारी नोकरी दिने योजना अन्तर्गत आवश्यक प्रक्रिया सुरु गरिएको छ। यसको लागि सम्बन्धित शहीद परिवारहरूलाई आवश्यक कागजात सहित तोकिएका प्रतिनिधिसँग सम्पर्क गर्न अनुरोध गरिएको छ। दार्जिलिङ जिल्लाका शहीद परिवारहरूले सुमन प्रधान तथा कालेबुङ जिल्लाका शहीद परिवारहरूले बिरेन भुजेलसँग सम्पर्क गर्न सक्नेछन्। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। आज राज्यभरि नै पश्चिम बङ्ग दिवस धुमधामसित मनाइँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज 18,880 करोड रुपियाँको पीएम किसान योजनाको 2300 किस्ता जारी गर्नुभएको छ। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भोलि मुख्य कार्यक्रम कोलकाताको ऐतिहासिक रेड रोडमा आयोजित गरिनेछ। बालासन नदीको जलस्तर घटेपछि दुधे पुलको मर्मत कार्य सुरु गरिएको छ अनि गोर्खा जनमुक्ति मोर्चाले आज मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई पत्र लेख्दै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभालाई तुरन्तै विघटन गर्न आग्रह गरेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। समाचारको क्रममा 7:50 पुनः समाचार लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়াম ওয়েভ 421.9 মিটার অর্থাৎ 711 কিলোহার্টজে এবং নিউজ অন এআইআর অ্যাপে। এখন হিন্দি ছায়াছবির গানের অনুষ্ঠান। প্রথম গানটি গিয়েছেন হর্ষিত সাক্সেনা।

0: समाचार लेखनाथ भट्टराईबाट सुन्नुहोस्। शुरू गरौं अहिलेसम्मका मुख्य समाचारहरूबाट। प्रधानमन्त्री मोदी र राष्ट्रपति मुर्मूद्वारा ओडिसामा 47,600 करोड़ भन्दा बढ़ीका विकास आयोजनाहरूको शिलान्यास। पहाड़पुर गाउँलाई सूर्यग्रामका रूपमा विकास गरिने घोषणा। केन्द्रीय गृहमन्त्री अमित शाहद्वारा कोल्हापुरमा 1,445 करोड़ भन्दा बढ़ी लागतको श्री अम्बाबाई मन्दिर विकास गुरु योजनाको उद्घाटन। भारत सरकारद्वारा मानव स्वास्थ्यमा जोखिम बढ़ाउने 16 प्रकारका मिश्रित औषधिहरूको उत्पादन र बिक्री वितरणमा पूर्ण प्रतिबन्ध। भोलि हुने नीट यूजी पुनर्परीक्षाको पूर्व तयारी। देशभर भव्य मकड्रिल सम्पन्न। अनि भोलि 12 अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै मुख्य समारोह कोलकाताको रेड रोडमा हुने। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले आज ओडिसाको रायरंगपुर स्थित दाण्डबोसमा आयोजित एक भव्य सार्वजनिक समारोहमा भाग लिनुभएको छ। राज्य सरकारले 2 वर्ष पूरा गरेको उपलक्ष्यमा आयोजित यस विशेष अवसरमा ओडिसाका जनताका लागि 47,600 करोड़ रूपियाँ भन्दा बढ़ी लागतका विभिन्न विकास आयोजनाहरूको लोकार्पण र शिलान्यास गरिएको छ। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रौपदी मुर्मूलाई उहाँको जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले ओडिसाकी एक सुपुत्रीले देशको सर्वोच्च संवैधानिक पद प्राप्त गरी राष्ट्रको मार्गदर्शन गरिरहनु सम्पूर्ण राज्यका जनताका लागि अत्यन्तै गौरवको विषय भएको उल्लेख गर्नुभयो। उहाँले राष्ट्रपति मुर्मूले मयूरभञ्जलाई मात्र गौरवान्वित नगरी देशभरि ओडिसाको पहिचानलाई समेत मजबूत बनाएको बताउनुभयो। प्रधानमन्त्री मोदीले राष्ट्रपति मुर्मूको पैतृक गाउँ पहाड़पुरको भ्रमण गर्न पाउनु आफ्नो लागि सौभाग्यको कुरा भएको बताउँदै उक्त गाउँलाई नवीकरणीय ऊर्जामा आधारित पूर्वाधार र आधुनिक सार्वजनिक सुविधाहरूसहित सूर्यग्रामका रूपमा विकास गरिने घोषणा गर्नुभयो। प्रधानमन्त्रीले पूर्वी भारतको तीव्र विकासका लागि केन्द्र सरकारको पूर्वीय दृष्टिकोणलाई पनि पुनः दोहोर्याउनुभयो। यसका साथै उहाँले सुभद्रा योजना, आयुष्मान भारत र पीएम जनमान जस्ता केन्द्र सरकारका जनकल्याणकारी योजनाहरूका कारण आदिवासी समुदाय दशकौंको अभावबाट मुक्त भई देश विकासको सक्रिय साझेदार बनेको उल्लेख गर्दै आदिवासी बहुल क्षेत्रमा शैक्षिक अवसर विस्तारका लागि मयूरभञ्ज जिल्लामा अर्को एउटा जवाहर नवोदय विद्यालय स्थापना गरिने प्रतिबद्धता समेत गर्नुभयो।
1: ओडिसामा आर्थिक गतिविधियां, निवेश और उद्योगों को आकर्षित करने का सामर्थ्य आज नजर आ रहा है। केन्द्र सरकार का विजन है पूर्वी भारत के विकास से भारत का विकास। इसलिए हम पूर्वोदय की नीति पर काम कर रहे हैं। जिस पूर्वी भारत को कांग्रेस के दौर में पिछड़ेपन का पर्याय बना दिया गया था, आज वो प्रगति का प्रवेश द्वार।
0: यसैगरी प्रधानमन्त्री नरेन्द्र मोदीले आज हुगली जिल्लाको तारकेश्वरमा आयोजित पश्चिम बंग दिवस समारोहमा भाग लिनुभएको छ। यसै अवसरमा उहाँले देशभरिका 9,44,00,000 भन्दा बढ़ी किसानहरूलाई लाभान्वित गर्ने गरी 18,880 करोड़ रूपियाँ बराबरको पीएम किसान योजनाको 23 किस्ता पनि जारी गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि कोलकातामा स्वदेशमै निर्मित भारतीय नौसेनाका 3 आधुनिक जहाजहरू आईएनएस दुनागिरी, आईएनएस संशोधक, आईएनएस अग्रेलाई राष्ट्रको सेवामा समर्पित गर्नुहुने भएको छ। नौसेनाको वारशिप डिजाइन ब्यूरोद्वारा डिजाइन गरिएका र गार्डन रिज सिप बिल्डर्स एण्ड इन्जिनियर्सद्वारा निर्माण गरिएका यी जलसेनाका मंचहरू युद्ध सञ्चालन, हाइड्रोग्राफिक सर्वेक्षण र पनडुब्बी विरोधी सुदृढीकरणका लागि तयार पारिएका हुन्। केन्द्रीय गृहमन्त्री अमित शाहले आज महाराष्ट्रको कोल्हापुरमा 1,445 करोड़ रूपियाँ भन्दा बढ़ी लागतको श्री अम्बाबाई मन्दिर विकास परियोजनाको उद्घाटन गर्नुभएको छ। यस विशेष समारोहमा महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस लगायत अन्य उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो। सो अवसरमा जनसभालाई सम्बोधन गर्दै गृहमन्त्री शाहले ऐतिहासिक शहर करबीरमा अवस्थित अम्बाबाई मन्दिर देशभरिका श्रद्धालुहरूका लागि आस्थाको एउटा ठूलो केन्द्र रहेको बताउनुभयो। उहाँले यस विकास परियोजनाले मन्दिरको ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक पहिचानलाई अक्षुण्ण राख्दै यस क्षेत्रलाई एक आधुनिक धार्मिक पर्यटकीय गन्तव्य स्थलका रूपमा रूपान्तरण गर्ने विश्वास व्यक्त गर्नुभयो। यस आयोजनाले भक्तजनहरूका लागि आधुनिक सुविधाहरू थप गर्ने र धार्मिक पर्यटन केन्द्रका रूपमा कोल्हापुरको पहिचानलाई अझ मजबूत बनाउने उहाँको भनाई थियो।
1: मोदी जी प्रधानमन्त्री बने और अयोध्या में भव्य राम मंदिर आज अपनी भगवी ध्वजा के साथ खड़ा हूं। काशी विश्वनाथ कॉरिडोर जो औरंगजेब ने

0: कॉरिडोर बनना है और अब अंबाबाई का कॉरिडोर बनाने का काम भी।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। भारत सरकारले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्ने भन्दै 16 प्रकारका मिश्रित औषधिहरूको उत्पादन बिक्री र वितरणमा तत्कालदेखि लागू हुने गरी पूर्ण प्रतिबन्ध लगाएको छ। एकै ठाउँमा दुई वा सोभन्दा बढ़ी औषधि मिसाएर बनाइने यस्ता फिक्स डोज कम्बिनेशन औषधिहरूमा कुनै चिकित्सकीय औचित्य नदेखिएको र यसले स्वास्थ्यमा उल्टै जोखिम निम्त्याउन सक्ने भन्दै यो कदम चालिएको हो। सर्वोच्च अदालतको निर्देशनपछि गठित विज्ञ टोली र औषधि प्राविधिक सल्लाहकार बोर्डको विस्तृत अध्ययन प्रतिबन्धको मुख्य आधार रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले बजारमा सुरक्षित प्रभावकारी र वैज्ञानिक रूपमा प्रमाणित औषधिहरू मात्र उपलब्ध गराउने उद्देश्यले यो निर्णय गरिएको स्पष्ट पारेको छ। राष्ट्रिय परीक्षा एजेन्सीले भोलि सञ्चालन हुन गइरहेको नीट यूजीको पुनर्परीक्षाको पूर्व तयारी स्वरूप आज देशभर एकसाथ मक ड्रिल गरेको छ। आज बिहान 9 बजेदेखि शुरू भएको यो अभ्यास दिनभरि जारी रह्यो। परीक्षालाई सुरक्षित र मर्यादित बनाउनका लागि देशभरका परीक्षा केन्द्रहरूमा 2,50,000 भन्दा बढ़ी सुरक्षाकर्मीहरू यस अभ्यासमा सहभागी भएका थिए। राष्ट्रिय परीक्षा एजेन्सीका अनुसार यो परीक्षा भारतका 551 शहर र विदेशका 14 शहरहरूमा एकसाथ सञ्चालन हुनेछ, जसमा 22,79,000 भन्दा बढ़ी परीक्षार्थीहरू सहभागी हुनेछन्। परीक्षालाई निष्पक्ष र पारदर्शी बनाउन बहुस्तरीय सुरक्षा प्रणाली लागू गरिएको एजेन्सीले स्पष्ट पारेको छ। भोलि हुने यो पुनर्परीक्षा दिउँसो 2 बजेदेखि साँझ 5:15 बजेसम्म परम्परागत पेन एण्ड पेपर माध्यमबाट सञ्चालन हुने तय भएको छ। भोलि विश्वभर 12 अन्तर्राष्ट्रिय योग दिवस 2026 भव्य रूपमा मनाइँदैछ। यस वर्षको नारा स्वस्थ वृद्धावस्थाका लागि योग अर्थात योगा फर हेल्दी एजिङ तय गरिएको छ, जसले स्वस्थ सक्रिय र मर्यादित जीवनका लागि जीवनभर योग अभ्यास गर्नुको महत्वलाई उजागर गर्दछ। यस वर्षको राष्ट्रिय समारोह पश्चिम बंगालको कोलकाता स्थित रेड रोडमा आयोजना हुनेछ, जहाँ प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरिका हजारौं योग प्रेमीहरूसँगै साझा योग प्रोटोकलको नेतृत्व गर्नुहुनेछ। बिहान 5 बजेदेखि शुरू हुने यस कार्यक्रममा देशभित्र र विदेशबाट लाखौं नागरिकहरू भर्चुअल माध्यमबाट समेत जोड़िनेछन्। भारतको उत्तर प्रदेशमा सन् 2027 राष्ट्रिय जनगणनाको पहिलो चरण अन्तर्गत घर सूचीकरण तथा आवास जनगणना कार्य 100% रूपमा सफलतापूर्वक सम्पन्न भएको छ। यसै वर्षको 22 जून 20 सम्मको निर्धारित समयभित्रै सो कार्य सम्पन्न भएको हो। यस उपलब्धिलाई आगामी राष्ट्रिय जनगणनाको तयारीका लागि राज्यको एउटा ठूलो र महत्वपूर्ण कोषेढुङ्गाका रूपमा हेरिएको छ। यो अभियान उत्तर प्रदेशका सबै प्रशासनिक एकाईहरूमा सञ्चालन गरिएको थियो। कैलाश मानसरोवर यात्रा 2026 लागि प्रस्थान गरेका तीर्थयात्रुहरूको पहिलो टोली आज सिक्किमको ऐतिहासिक नाथुला भन्ज्याङ हुँदै चीनतर्फ प्रवेश गरेको छ। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले उक्त टोलीलाई झण्डोत्तोलन गरी विदाई गर्नुभएको हो। यस टोलीमा 41 तीर्थयात्रीहरू सामेल छन्। टोलीमा 2 सम्पर्क अधिकृत, 1 चिकित्सक र 4 सहयोगी कर्मचारी गरी कुल सदस्य संख्या 47 रहेको छ। देशभरि बढ़दो महँगी र आर्थिक संकटका कारण हप्तौंदेखि जारी सरकार विरोधी प्रदर्शनका बीच बोलिभियाका राष्ट्रपति रेड्रिगो पाजले देशमा संकटकालको घोषणा गर्नुभएको छ। राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै राष्ट्रपति पाजले अवरूद्ध सड़कहरू खोल्न र जनजीवन सामान्य बनाउन यो कदम चालिएको स्पष्ट पार्नुभयो। चेन्नई स्थित एमए चिदम्बरम स्टेडियममा जारी भारत र अफगानिस्तान बीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट खेलमा भारत जीततर्फ अग्रसर बनेको छ। अफगानिस्तानले प्रस्तुत गरेको 219 रनको लक्ष्य पछ्याउने क्रममा भारतले उत्कृष्ट शुरूआत गरेको छ। ताजा अवस्था अनुसार भारतले बिना कुनै विकेटको क्षतिमा 19 ओभरमा 139 रन बनाइसकेको छ। 3 खेलको यस श्रृंखलामा भारतले यसअघि नै जितिसकेको छ। आसन्न एक दिवसीय विश्वकपको तयारीका दृष्टिकोणले यो खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। अन्त्यमा मुख्य समाचार फेरि एकपल्ट। प्रधानमन्त्री मोदी र राष्ट्रपति मुर्मूद्वारा ओडिसामा 47,600 करोड़ भन्दा बढ़ीका विकास आयोजनाहरूको शिलान्यास। केन्द्रीय गृहमन्त्री अमित शाहद्वारा कोल्हापुरमा 1,445 करोड़ भन्दा बढ़ी लागतको श्री अम्बाबाई मन्दिर विकास गुरू योजनाको उद्घाटन।
2: আকাশবাণী খবর পড়ছি চন্দ্রচূড় সরকার। প্রথমে বিশেষ বিশেষ খবর। তারকেশ্বরে পশ্চিমবঙ্গ দিবস উদযাপনের মূল অনুষ্ঠানে যোগ দিয়ে প্রধানমন্ত্রী নরেন্দ্র মোদী আজ বলেছেন, অপশাসনের অবসান ঘটায় পশ্চিমবঙ্গ ফের সমৃদ্ধির পথে এগোতে শুরু করেছে। প্রধানমন্ত্রী আজ ওড়িশায় বিজেপি সরকারের দুবছর পূর্তি উপলক্ষে আয়োজিত অনুষ্ঠানে যোগ দিয়ে 47,000 কোটি টাকার বিভিন্ন উন্নয়ন প্রকল্পের উদ্বোধন ও ভিত্তিপ্রস্তর স্থাপন করেছেন।